0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online, and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा
2: नमस्कार स्वागत छ तपाईंलाई SBS साउथ एशियनको नेपाली कार्यक्रममा म सुनिता पोखरेल कार्यक्रम शुरू गर्नु अगाडि SBS नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका कामारेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौं जसको भूमिमा बसेर तपाईं आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ यो कार्यक्रम तपाईले मंगलबार SBS साउथ एशियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहीबार SBS रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ र अब चाहिँ लागौं आजको कार्यक्रममा समावेश हुने विषयहरू बारे छोटकरीमा जानकारी लिनतर्फ कार्यक्रममा सदा झैं सबैभन्दा पहिला त यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नेछौं त्यसपछि अकस भनिने अस्ट्रेलिया बेलायत र अमेरिका बीचको त्रिपक्षीय सुरक्षा साझेदारीमा आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बीहरू बारे पछिल्लो समयमा आएको ठूलो परिवर्तन बारे कुरा गर्नेछौं त्यस्तै राष्ट्रिय मेलमिलाप सप्ताह बारे पनि चर्चा गरौंला नेपाल संवाददाताबाट पछिल्ला 7 दिनका नेपाल समाचार बारे सुन्नेछौ त्यस्तै 2 हप्ता अगाडि मनाएका थियौ अन्तर्राष्ट्रिय स्वयंसेवा सप्ताह तर यो पूरै वर्षलाई नै दिगो विकासका लागि स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा घोषणा गरिएको सन्दर्भमा यस सम्बन्धी सामग्री पनि रहेको छ गीत संगीत त हुने नै छन् कार्यक्रम भरपूर बरु तपाईहरूलाई पनि कुनै आफ्नो रोजाईको गीत सुन्न मन छ भने हामीलाई आफ्नो रोजाई एसएमएस गरेर पठाउनु होला अर्को कार्यक्रममा हामी ती गीत बजाउने प्रयास गर्नेछौ एसएमएस पठाउनका लागि नम्बर रहेको छ 0439799767 0439799767 0439799767 र हामीसँग सोसियल मिडियामा फेसबुक एक्स र इन्स्टाग्राममा @SBS नेपाली भनेर खोजेर पनि लाइक र फलो गरेर जोडिन सक्नुहुन्छ र अहिले पनि पछिल्ला 7 दिनका प्रमुख अस्ट्रेलियन समाचार सुनौ जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्न सहकर्मी दिनेता रिसालले
3: धन्यवाद सुनिताजी र श्रोताहरूलाई पनि मेलबर्नबाट म दिनिता रिसालको नमस्कार अब सुन्नतर्फ लागौं अस्ट्रेलियाका गत 7 दिनका प्रमुख समाचार मुख्य विषयमा करिब 3 लाख कामदारहरूको पारिश्रमिक बढ़ने फेयरवर्क कमिशनको घोषणा आदिवासी समुदायका प्रमुख व्यक्तित्वहरूको सबैभन्दा ठूलो जमघट गोल्ड कोस्टमा जारी र खेलकुदमा फिफा विश्वकप 2026का लागि अस्ट्रेलियाको टोली तयार अब समाचार विस्तारमा अस्ट्रेलियामा करिब 30 लाख कामदारहरूको पारिश्रमिक 4.75% बढ़ने भएको छ फेयरवर्क कमिशनले न्यूनतम ज्याला प्रति घण्टा $24.95 $26.44 पुर्याउने निर्णय मंगलबार गरेको हो जुन आउँदो जुलाई 1 लागू हुने बताइएको छ युनियनहरूले 6% वृद्धि माग गरेका थिए भने अस्ट्रेलियन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीले 3.5% वृद्धि प्रस्ताव गरेको थियो अस्ट्रेलियामा न्यूनतम तलब पाउने कामदारहरू विशेष गरी पार्ट टाइम वा क्याजुअल काम गर्ने महिलाहरू रहेकाले यो निर्णयले लैंगिक पारिश्रमिक असमानता घटाउन मद्दत गर्ने लक्ष्य पनि बोकेको फेयरवर्क कमिशन जस्टिस एडम हचरको भनाइ छ
4: We have concluded regrettably that it would not be practicable or responsible in the current uncertain circumstances to award a real wage increase for employees reliant on modern award wage rates that would be sufficient to close the real wage gap entirely However we consider that we should at least ensure that modern award-reliant employees generally are not worse off in real terms than they were as at 1 July 2025.
3: मेलबर्नको दक्षिण पश्चिमी सबब वेरिबी स्थित एक घरमा भएको आगलागीमा ज्यान गुमाएका 3 वर्षीय जर्डन ड्याशवुड प्रति श्रद्धाञ्जली व्यक्त गरिने क्रम जारी छ आगलागीका क्रममा जर्डनकी आमा र उनका दाजु घरबाट बाहिर निस्कन सफल भएको बताइएको छ भने कान्छो छोरालाई बचाउने प्रयासमा उनका बुबा गम्भीर रूपमा जलेको र हाल अस्पतालमा कोमामा रहेको यो समाचार तयार पारिएको समयसम्म बताइएको छ आगो नियन्त्रणमा लिन करिब 40 जना अग्नि नियन्त्रकहरूलाई झण्डै 1 घण्टा लागेको थियो। असिस्टेन्ट चीफ फायर अफिसर एन्थनी पियर्सका अनुसार आगो निभाएपछि अग्नि नियन्त्रकहरूले घरभित्र खोजी गर्दा जोर्डनको शव फेला पारेका थिए।
5: As these fires always are, we do a lot of house fires. We typically get in there, put the fire out, and pack up and go home in a relatively short time frame. These scenes just add that layer of complexity and really feel for all our crews and all the emergency responders involved.

अस्ट्रेलियाका आदिवासी समुदाय सम्बन्धी मुख्य व्यक्तित्वहरूको सबैभन्दा ठूलो जमघट आयात्सिस सम्मेलन हाल गोल्ड कोस्टमा जारी छ। भविष्यमा आदिवासी समुदायलाई असर पार्ने मुद्दाहरूबारे छलफल गर्न विज्ञहरू भेला भएको उक्त सम्मेलन पहिलो पटक सोल्ड आउट भएको बताइएको छ। कालगुली स्थित खानी पेट्रोलियम र अन्वेषण विभागको एबोरिजिनल इम्पावरमेन्ट युनिटमा कार्यरत नकिशा स्मिथ भन्छन् कि यस क्षेत्रमा लागेका अन्य मानिसहरूसँग चिन्जान गर्नका

0: र अब भने कार्यक्रमका अन्य विषयवस्तु प्रस्तुत गर्दै हुनुहुन्छ सिडनीबाट सहकर्मी सुनिता पोखरेल।
1: SBS नेपाली, SBS साउथ एशियनमा।
2: धन्यवाद दिनेताजी। र यो समाचार पछिल्ला सात दिनका प्रमुख अस्ट्रेलियन समाचारहरू पनि सुनाउनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै अब श्रोताहरूलाई यो सामग्री चाहिँ तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा पाउन सक्नुहुन्छ। साथै आफ्नो मोबाइलमा एसबीएस अडियो एप डाउनलोड गरिसक्नु भएको छ भने त त्यहाँ पनि उपलब्ध भइहाल्छ। यदि डाउनलोड गर्नुभएको छैन भने यो निशुल्क एप हो, डाउनलोड गर्नुहोस् अनि एसबीएस नेपालीका कुनै पनि सामग्री तपाईँहरूको के भन्छ कानबाट उम्किएर जाने छैनन्। यति भन्दै अब भने अस्ट्रेलियासँग सम्बन्धित नै अर्को विषयलाई जोडौं। उपप्रधान तथा रक्षा मन्त्री रिचर्ड माल्सले आणविक पनडुब्बी सम्बन्धी अक सम्झौतामा महत्वपूर्ण परिवर्तनको घोषणा गरेका छन्। यस अन्तर्गत अस्ट्रेलियाले तीनवटा प्रयोग गरिएका वा सेकेण्ड ह्याण्ड आणविक पनडुब्बी खरिद गर्नेछ भने अब पानीमुनि चल्ने नयाँ मानवरहित ड्रोनहरूको विकास र प्रयोगमा बढ़ी ध्यान केन्द्रित गरिने बताएका छन्। अमेरिकाको पर्याप्त संख्यामा नयाँ पनडुब्बी उत्पादन गर्न सक्ने क्षमतामाथि प्रश्न उठ्दै गर्दा कतै अस्ट्रेलियाले कम क्षमतायुक्त र धेरै समय नटिक पनडुब्बी पाउने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको समयमा यो परिवर्तन आएको हो। थप यस रिपोर्टमा
3: अकस सम्झौतामा आएको महत्वपूर्ण परिवर्तन अन्तर्गत रक्षा मन्त्री रिचर्ड माल्सले अस्ट्रेलियाले अब प्रयोगमा रहेका वा सेकेण्ड ह्याण्ड आणविक शक्तिद्वारा सञ्चालित पनडुब्बी मात्र खरिद गर्ने बताएका छन्। मूल सम्झौता अनुसार अस्ट्रेलियाले नयाँ तथा प्रयोग गरिएका मिश्रित अमेरिकी पनडुब्बीहरू खरिद गर्ने योजना बनाएको थियो, जसको आपूर्ति सन् 2030 प्रारम्भदेखि शुरू हुने अपेक्षा गरिएको थियो। सिंगापुरमा आयोजित एक महत्वपूर्ण रक्षा सम्मेलनमा बोल्दै मार्ल्सले सरकारले अब हाल सञ्चालनमा रहेका तीनवटा पनडुब्बी खरिद गर्ने निर्णय गरेको बताएका छन्। खर्च घट्ने आश्वासन दिँदै गर्दा मार्ल्सले अपेक्षित 370 अर्ब डलरको सम्झौताको मूलभूत बजेटमा भने परिवर्तन नहुने बताएका छन्।
4: So this is a very useful financial contribution to the cost of the overall program, but it's actually at the heart of this is chasing simplicity, and it will be really important. And that obviously also kind of has a financial implication in terms of training and servicing, and this is a complicated endeavor in the context of that simplicity comes at a premium. Being able to have the same class of Virginia class submarines operating as part of this is really important.
3: डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालभरि अमेरिकाका साझेदार राष्ट्रहरूलाई रक्षा खर्च बढाउन बारम्बार आह्वान गर्दै आएका छन्। यसैबीच अमेरिकालाई आफ्नै लागि पनि आवश्यकता अनुसार भर्जिनिया क्लासका पनडुब्बीहरू उत्पादन गर्न हम्मे हम्मे परिरहेको अवस्थामा अमेरिकी राजनीतिज्ञहरूले अकस सम्झौताको व्यावहारिकता र सम्भावनाबारे प्रश्न उठाएका छन्। हाल अमेरिकाका जहाज निर्माण केन्द्रहरूले प्रत्येक वर्ष औसतमा 1.1 देखि 1.2

0: 2.2 वटा वर्जिनिया क्लासका पनडुब्बी उत्पादन गरिरहेका छन् जबकि निर्धारित समय तालिका अनुसार अघि बढ्न वार्षिक 2.33 वटा पनडुब्बी उत्पादन गर्नुपर्ने हुन्छ। रिचर्ड माल्सले अस्ट्रेलियाले अमेरिकाको उत्पादन दर बढाउन सहयोग पुर्याउने उद्देश्यले वित्तीय योगदान गर्ने बताएका छन्।
1: We're well aware of the challenges in the US industrial base, but we've been aware about that from the very beginning when the optimal pathway was announced back in 2023. And that's why we're making a financial contribution to the US industrial base to help it increase its production rate. But it's also why Australians who are training tradespeople, who are training to work on nuclear-powered submarines, are doing that right now in the US.
0: सन् 2032 पहिलो वर्जिनिया क्लास पनडुब्बी आइपुग्ने प्रतीक्षामा अस्ट्रेलिया रहेको अवस्थामा माल्सले यसअघि नै सन् 1980 दशकमा डिजाइन गरिएका कलिन्स क्लास पनडुब्बीहरूको सेवा अवधि थप एक दशकसम्म विस्तार गरिने घोषणा गरेका छन्। यी स्तरोन्नतिका लागि करिब 11 अर्ब डलर खर्च हुने अनुमान गरिएको छ। नयाँ वर्जिनिया क्लास पनडुब्बीले 33 वर्ष सेवा दिन्छ जसको तुलनामा अब खरिद गरिने प्रयोग गरिएका पनडुब्बीहरू पहिले नै वर्षौंदेखि सम्भवतः एक दशकभन्दा बढी समयदेखि सेवामा प्रयोग भइसकेका हुनेछन्। पहिलो पनडुब्बी सन् 2032 आइपुगेपछि त्यसपछि हरेक 4 वर्षमा अर्को पनडुब्बी आउनेछ। यसरी हिसाब गर्दा अन्तिम पनडुब्बी आइपुग्दा त्यसको सेवा अवधि कति वर्ष बाँकी रहला भन्ने बारे चिन्ता उत्पन्न गराएको छ। यो निर्णयको बचाउ गर्दै माल्सले यो सम्झौताले अझ स्थिर र समान प्रकारका पनडुब्बीहरूको समूह तयार गर्ने बताएका छन्।
1: What we will have here is a much simpler pathway. It will mean that the Virginia-class submarines that we are acquiring will all be of the same type, and I cannot overstate the significance of that, both in terms of the submariners who are operating them, but also the people who are working on them to sustain those submarines.
0: परिवर्तनपछि अस्ट्रेलियाले कम क्षमतायुक्त र छोटो सेवाजीवन भएका पनडुब्बी पाउने चिन्ता बढ़िरहेका बेला ग्रीन सेनेटर डेभिड सुब्रिजले यो कुनै पनि हिसाबले जित नभएको बताएका छन्।
2: Labor went to Singapore to meet with the US and the UK on AUKUS, and he went there with a promise that we would get a mix of second-hand and new Virginia-class subs from the United States. And he's come away being told by the United States that the only subs on offer are second-hand Virginias. How can you spin that as a win?
0: सन् 2025 अन्त्यतिर अमेरिकाले अकसको समीक्षा सम्पन्न गरेको भए पनि त्यसका निष्कर्ष वा सुझावहरू सार्वजनिक गरिएको छैन। यो समीक्षा नेतृत्व गरेका पेन्टागनका अधिकारी एल्ब्रिज कल्बीले यसअघि नै अमेरिकासँग अतिरिक्त युद्धपोत उपलब्ध गराउने क्षमता नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए। उक्त समीक्षालाई हालको परिवर्तनको मुख्य कारणका रूपमा पुष्टि नगरिए पनि अमेरिका रक्षा सचिव पीट हेक्सेथले भने उक्त समीक्षा अमेरिकाको क्षमतासँग सम्झौतालाई मिल्दोजुल्दो बनाउन सहयोगी भएको बताएका छन्।
3: And that's why we did the review the way that we did, is to bring ensure that what we're promising is aligned with what we're able to do, but it's mutually beneficial. Those subs obviously in the hands of Australia are important for your defense, but they also add to the combined defense of what we would need to do, heaven forbid there were a contingency.
0: एसियाको सबैभन्दा उच्च स्तरीय रक्षा मञ्चको पृष्ठभूमिमा चीनको बढ्दो आर्थिक र सैन्य शक्ति प्रमुख मुद्दाका रूपमा रहेको छ। माल्सले अस्ट्रेलियाको लगभग सबै इन्टरनेट ट्राफिक मात्र 15 वटा समुद्र मुनिका केबलहरूबाट प्रवाह हुने भन्दै देशको संवेदनशीलता औल्याएका छन्। विश्वका विभिन्न स्थानमा यस्ता केबलहरू काटिएका घटनाहरू पनि भइरहेका छन् जसमा शंकाको घेरामा रूस र चीन आएका छन्। आणविक पनडुब्बीहरू अकुसको पहिलो आधार स्तम्भ भए पनि उनले युयुभी भनिने मानवरहित पानीमुनि सञ्चालन हुने सवारी साधनको उत्पादन अर्को महत्वपूर्ण चरण हुने बताएका छन्। सेकेण्ड ह्याण्ड पनडुब्बीहरू खरिद गर्ने निर्णयसँगै पीट हेक्सेथले युयुभीलाई दोस्रो आधार स्तम्भ अन्तर्गतको पहिलो प्रमुख परियोजनाका रूपमा अघि बढाइने बताएका छन्।
3: The signature project will deliver a suite of highly adaptable multi-mission UUV payloads designed to support undersea operations and maintain our collective advantage in the maritime domain.
0: आफ्ना समकक्षीहरूसँगको संयुक्त वक्तव्यमा माल्सले समुद्र मुनिको क्षेत्रलाई युद्ध क्षेत्र भनेर वर्णन गरेका छन्।
1: What we need to make sure of is that we are as capable as we can possibly be in the undersea domain. Now, that talking about having long-range submarines, that's a part of it. But as we look forward, having autonomous undersea capabilities, which are cutting edge, is absolutely critical for our defence force, for a maritime nation like Australia.
0: David Subridge, Australian government.

र यो पहिलो विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द. तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनको नेपाली कार्यक्रम र तपाईँले चाहिँ यो कार्यक्रम मंगलबार एसपीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसपीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ अथवा हाम्रो क्याचअप रेडियो सुन्ने बानी पर्नु भएको छ भने त जुनसुकै समयमा सुनिरहनु भएको हुन सक्छ. एसपीएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसपीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणमा र आइतबार एसपीएस रेडियो 2 अपराह चारदेखि 5 बजेसम्म पुनः प्रसारणमा सुन्न सक्नुहुन्छ. हामीलाई डिजिटल रेडियोमा एसपीएस साउथ एसियन तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसपीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ. यसै गरी एसपीएस अन डिमाण्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत र हामी युट्युबमा पनि उपस्थित छौं @sbs साउथ एसियनको नाममा जहाँ हाम्रा श्रोता अनि दर्शकहरूले पडकास्ट र केही विशेष भिडियोहरूको रमाइलो लिन सक्नुहुन्छ. गीत संगीतकै लागि भनेर हाम्रो अर्को कार्यक्रम पनि छ म्युजिक आवर नेपाली हिट्स जुन एसपीएस साउथ एसियनमा सोमबार दिउँसो 2-3 बजेसम्म सुन्न सक्नुहुन्छ. यति भन्दै अब कार्यक्रमलाई अगाडि बढाउँ. अलिकति पछाडि गएर अघिल्लो कार्यक्रममा प्रस्तुत भएको विषयलाई यहाँ जोड्न गइरहेको छु. अघिल्लो कार्यक्रममा हामीले मेलबर्नकी 18 वर्षीय बियनका एडलरले सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बन्दै इतिहास रचेको बारे कुरा गरेका थियौं. आरोहणका चुनौतीदेखि नेपाली खानाको चर्चासम्म एडलरसँग सहकर्मी आभास पराजुलीले गर्नुभएको

0: अब कुराकानी गरौं राष्ट्रिय मेलमिलाप सप्ताहको। राष्ट्रिय मेलमिलाप सप्ताहको अवसरमा अस्ट्रेलियाभर विभिन्न सामुदायिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। हरेक वर्ष मे 27 देखि जून 3 सम्म राष्ट्रिय मेलमिलाप सप्ताह मनाइने गरिन्छ। यस वर्षको नारा हो अल इन, जसले सबै अस्ट्रेलियनलाई मेलमिलापप्रति पूर्ण प्रतिबद्धता जनाउन र आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायका मानिसहरूको अधिकारको पक्षमा उभिन आह्वान गर्दछ। सुनौ यो रिपोर्ट सहकर्मी दिनेता रिसालबाट।
1: यो आवाज हो नुङ्गार समुदायकी रिकिटा वालीको, जसले पर्थमा आयोजित राष्ट्रिय मेलमिलाप सप्ताहको उद्घाटन समारोहमा गीत प्रस्तुत गर्दै थिइन्। यो देशभर आयोजना भइरहेका दर्जनौं सामुदायिक कार्यक्रमहरू मध्येको एक हो। स्थानीय इतिहाससँग सम्बन्धित पदयात्रा, अन्तर्क्रिया, छलफल, कला प्रदर्शनी लगायत सांस्कृतिक प्रस्तुतिहरू अस्ट्रेलियाभर भइरहेका छन्। न्यू साउथ वेल्सको दक्षिणी तटीय क्षेत्रमा गेल नोलनले डर्गा भाषा सम्बन्धी कार्यशाला गरिरहेकी छिन्। राष्ट्रिय मेलमिलाप सप्ताह आदिवासी भाषाको संरक्षण र पुनर्जीवनको महत्व बुझ्ने अवसर पनि रहेको उनले एनआईटीभी रेडियोसँगको कुराकानीमा बताइन्।
2: Before English, the English colonization, there was hundreds of Aboriginal languages spoken across our country, Australia. Like many places and greetings, there's actually 250 distinct languages and around 800 dialects that have been recorded of Aboriginal languages.
1: यस वर्षको राष्ट्रिय मेलमिलाप सप्ताहको नारा हो अल इन, जसले सबै अस्ट्रेलियनहरूलाई हरेक दिन मेलमिलापप्रति प्रतिबद्ध हुन आह्वान गर्दछ। बन्जलङ समुदायकी महिला तथा रिकन्सिलिएसन अस्ट्रेलियाकी प्रमुख कार्यकारी क्यारेन मन्डिन भन्छिन् कि मेलमिलापका लागि सक्रिय रूपमा लागि पर्नु अत्यावश्यक छ।
3: You know, you can't just sit on the sidelines, you can't just talk about this. Actually, if we want to see things happen, if we want to see the kind of change where Aboriginal and Torres Strait Islander people, our ways of being, knowing and doing are at the centre of what it means to be Australian, then we actually all have to play a role and play a part. And that means getting off the sidelines, it means being all in for action and outcomes.
1: वार्षिक रूपमा मनाइने राष्ट्रिय मेलमिलाप सप्ताहले अस्ट्रेलियाको रिकन्सिलिएसन यात्राका दुई महत्वपूर्ण ऐतिहासिक घटनाहरूलाई स्मरण गराउँछ। सन् 1967 जनमत संग्रह र सन् 1992 देशको उच्च अदालतद्वारा गरिएको माबो निर्णय। सन् 1967 करिब 91% अस्ट्रेलियनहरूले आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूलाई जनसंख्याको गणनामा समावेश गर्न अनुमति दिइनका लागि संविधान परिवर्तनको पक्षमा मतदान गरेका थिए। त्यसपछि सन् 1992 माबो निर्णयले भने टोरेस स्ट्रेट मेरियम समुदायको भूमि अधिकारलाई मान्यता दियो र औपनिवेशीकरणका क्रममा अस्ट्रेलिया टेरा नलियस अर्थात कसैको स्वामित्व नरहेको भूमि भन्ने अवधारणालाई उल्टाइदियो। यसर्थ राष्ट्रिय मेलमिलाप सप्ताह अस्ट्रेलियाको इतिहासबारे सोच्न र अझै परिवर्तन गर्न बाँकी विषयहरूलाई आत्मसात गर्ने अवसर भएको बताउँछिन् रिकन्सिलिएसन अस्ट्रेलियाकी मन्डिन।
3: Really, it's an opportunity for all people, all Australians, all of our allies in this work to take stock of where we're at, to celebrate the opportunities and the milestones that we've marked. But it's also an opportunity for us to think about what more can we all be doing? What are the things that are still challenging us as individuals, as organizations, as communities?
1: उनी भन्छिन् कि आप्रवासी समुदायहरूको पनि मेलमिलाप प्रक्रियामा महत्वपूर्ण भूमिका रहेको छ र यो भावनाले अन्य बहुसांस्कृतिक समुदायहरूलाई पनि छोएको छ। साउथ अस्ट्रेलियाको एपीवाई ल्याण्ड स्थित अमाटा क्लिनिकमा कार्यरत फिलिपिनो नर्स लिन्डेल कुएवासले एसबीएस फिलिपिनोसँगको कुराकानीमा बताए कि आदिवासी समुदायलाई सेवा प्रदान गर्दा उनी गौरवान्वित छन्।
4: I'm happy to serve them as well. Learn to be, to put yourself in their shoes. So you need to understand their also their situation, that not all of them really trust. Some of them doesn't trust the healthcare system as well. So slowly, some people are getting educated from indigenous people. They're trying to encourage more of their fellow people as well to encourage them to see.

0: Sigue conectado ante lo inesperado con Invincible Wi-Fi de Spectrum. Invincible Wi-Fi te mantiene conectado con internet con fibra óptica, red 5G automática y batería de respaldo de 8 horas para que nada te detenga. Trabaja, haz streaming, sigue conectado con amigos y familia, pase lo que pase. Nada te detiene con Invincible Wi-Fi de Spectrum. Aplican restricciones, servicio no disponible en todas las áreas.
1: पुरा गरेका केरप मारा गुण्डिच मारा परम्परागत मालिक ट्राभिस लोभेटले एनआईटीभी रेडियो संघको कुराकानीमा बताए कि ट्रुथ टेलिङ सम्पूर्ण राष्ट्रको हितका लागि आवश्यक छ.
2: Our people have long called for truth for over 200 years. So it's really important for our people because we've spoken our truth for the last 200 plus years. But it's time for the Prime Minister to establish a national truth telling process to bring our country together based on truth, based on justice. Healing and hope.
3: र एनआइटीभी रेडियो एसपीएस भियतनामिज र एसपीएस फिलिपिनोको सहयोगमा एसपीएस न्यूजका लागि एन्जेलिका वेट र केरी ली ब्यारीद्वारा तयार पारिएको रिपोर्ट एसपीएस नेपालीका लागि सुन्नुभयो. सहकर्मी दिनिता रिसालको आवाजमा र यो रिपोर्टको पूरा भाग सुन्नको लागि चाहिँ तपाईँले हाम्रो वेबसाइटमा जानुपर्ने हुन्छ. ठेगाना हो sbs.com.au/nepali.
4: SBS South Asia.
5: Your news from here and hits from home.
3: र अब यति भनिसकेपछि त हिट्स त बजाउनै पर्यो होइन घरतिरको भनेको मतलब नेपाली गीत. नेपाली गीत सुन्नु पर्दाखेरि चाहिँ अब हुन चाहिँ मैले अब कार्यक्रमको सुरुवातमा तपाईँहरू आफ्नो रोजाइको गीत पठाउनुहोस् अनि हामी अर्को कार्यक्रममा बजाउने प्रयास गर्नेछौँ भनेको थिएँ होइन. तर पनि अहिले मैले पाएको रिक्वेस्ट चाहिँ मैले आफैले अहिले पुरा गर्न सक्ने जस्तो अवस्थाको देखियो. किनभने अर्जुनजीको यो रिक्वेस्ट रहेको छ, यो चाहिँ आजको कार्यक्रममा मैले बजाउने गीतको जुन त्यो एउटा के भन्ने अब त्यही लाइनको कि उहाँले चाहिँ लेख्नु भएको छ, मेरो छोरी आसनाको लागि छोरी मलाई भागी भागी नसताऊ भन्ने गीत बजाइदिनु.

0: Sigue conectado ante lo inesperado con Invincible Wi-Fi de Spectrum. Invincible Wi-Fi te mantiene conectado con internet con fibra óptica, red 5G automática y batería de respaldo de 8 horas para que nada te detenga. Trabaja, haz streaming, sigue conectado con amigos y familia, pase lo que pase. Nada te detiene con Invincible Wi-Fi de Spectrum. Aplican restricciones, servicio no disponible en todas las áreas. Sigue conectado ante lo inesperado con Invincible Wi-Fi de Spectrum. Invincible Wi-Fi te mantiene conectado con internet con fibra óptica, red 5G automática y batería de respaldo de 8 horas para que nada te detenga. Trabaja, haz streaming, sigue conectado con amigos y familia, pase lo que pase. Nada te detiene con Invincible Wi-Fi de Spectrum. Aplican restricciones, servicio no disponible en todas las áreas.
1: sbs.com.au/nepalilai आफ्नो अनलाइन घर बनाउनुहोस्। समाचार, पछिल्ला घटना र मनोरञ्जन sbs.com.au/nepalima। SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
2: र यो दोस्रो विश्रामपछि फेरि पनि स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनको नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र अब लगभग कति 20-22 मिनट बाँकी रहेको छ। यो समयमा हामीसँग अझै पनि कुराकानी गर्नका लागि स्वयंसेवा सम्बन्धी विषय रहेको छ, त्यसै गरेर अझै पनि गीत सङ्गीत बाँकी नै छन्। तर अहिलेको लागि भने समय भएको छ नेपालतर्फ लाग्ने। र यो धुन सुनेपछि त थाहा पाइहाल्नुभयो होला, पालो भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट गत 7 दिनको अपडेट सुन्ने एसबीएस साउथ एसियनको यो नेपाली कार्यक्रममा।
3: सरकारले आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँको बजेट सदनमा प्रस्तुत गरेको छ। अर्थमन्त्री सोनी मार्गले शुक्रबार बजेट प्रस्तुत गरेका हुन्। आफूले प्रस्तुत गरेको बजेटमा राज्यका सबै संरचनाबाट सकारात्मक सहयोगको अपेक्षा गरेको उनले सदनमा बताए। बजेटले व्यक्तिको हकमा आयकरको छुटको सीमा दोब्बर गरी 10 लाख रुपियाँ पुर्याएको छ। यस्तै लागू समयदेखि नबढेको कर्मचारीको तलब 21% वृद्धि गरिएको छ। यसअघि प्रदेश र स्थानीय तहलाई दिइँदै आएको रकममा अर्थमन्त्री वाग्लेले आगामी वर्ष प्रदेशलाई दिइने विभिन्न शीर्षकको अनुदान रकम बढाएका छन् भने स्थानीय तहमा पठाउने सम्मानीकरणको अनुदान बाहेक अन्य सबै अनुदान रकममा कटौती गरेका छन्। आगामी आर्थिक वर्षका लागि सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहमा 6 खर्बभन्दा बढी रकम परिचालन हुने प्रक्षेपण गरिएको छ। अर्थमन्त्री वाग्लेले गैर आवासीय या नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गर्ने घोषणा गरे। एक पटकको नेपाली सधैँको नेपाली रहने सरकारको योजना रहेको उनले बताए।
4: समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौँ। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौँ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको भनी आइतबार प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको चौतर्फी चर्चा भएको छ। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले कालापानी लिङ्कप्रिया धुराको समस्या लामो समयदेखि रहेको र अन्य ठाउँमा पनि समस्या रहेको भन्दै ती सीमाका नागरिकले सरकार भएको कहिले अनुभूति गर्न सक्छ भने प्रधानमन्त्रीलाई सोधेको प्रश्नमा आएको जवाफले चर्चा पाएको हो। सांसद राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएको बताए।
5: तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। दुइटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ।
3: लामो समयदेखि सदनमा उनको उपस्थितिको माग हुँदै आएको थियो। राष्ट्र

0: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसदको दुवै सदनमा प्रस्तुत गरेको समयमा अचानक त्यहाँबाट उठेर हिँडेका शाहलाई त्यसै त विपक्षी दलहरूले सदनमा निरन्तर खोजी गरिरहेका थिए। आइतबार उनी अचानक सदनमा प्रस्तुत भए र सांसदहरूले गरेको प्रश्नको जवाफ दिनका लागि सभामुखसँग समय मागे। सोही क्रममा सांसदहरूले उनलाई केही प्रश्न गरेका थिए। प्रश्न गर्ने क्रममा नेपालको सीमाको विषय सदनमा उठेको हो। सांसद राईको प्रश्न अघि नेकपा एमालेकी सांसद पद्म आर्यनले पनि सीमा विवादबारे प्रश्न गरेकी थिइन्। उनले भारत र चीनको तर्फबाट द्विपक्षीय समझदारी गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ त्यसबारे सरकारको धारणा के छ भनी प्रधानमन्त्रीलाई सोधेकी थिइन्। जवाफमा प्रधानमन्त्री शाहले उक्त विवाद संवादबाट समाधान हुने बताए। यस विषयमा भारत र चीनलाई कूटनीतिक नोट पठाइसकेको र जवाफ पनि प्राप्त भएको उनले सदनलाई जानकारी दिए। तर जवाफ के कस्तो आएको भन्ने चाहिँ खुलाएनन्। यस्तै प्रधानमन्त्रीले तयारी बिना नै सांसदहरूको प्रश्नको जवाफ दिएकाले सीमा सम्बन्धी उनले दिएको जवाफ विवादमा परेको बारे पनि सदनमा चर्चा चलेको थियो। केही सांसदहरूले चाहिँ प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताका मूलभूत सिद्धान्त विपरीत रहेको भन्दै त्यसलाई सदनको रेकर्डबाट हटाउनु पर्ने माग राखेका थिए। त्यस्तै मध्ये एक नेपाली काङ्ग्रेसकी सचेतक बासुना थापाले भनिन्,
1: कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो, यो गम्भीर र आपदजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा यो सत्य हो भने राखिन पर्यो, यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय।
0: प्रधानमन्त्री शाहले सीमा विवाद बारे दिएको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले यस विषयमा एउटा विज्ञप्ति निकाल्यो। संसदमा प्रधानमन्त्रीले उल्लेख गरेको यो विषय मूलत 10 गज क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको छ। लामो समयपछि आफ्नो मौनता तोडेका प्रधानमन्त्रीले अचानक सदनमा दिएको अभिव्यक्तिले नेपाली राजनीति र कूटनीति दुवैलाई तरङ्गित पार्ने जानकारहरूले बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले सेप्टेम्बरमा भएको जेएनजी आन्दोलनको घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा आन्दोलनका क्रममा दुवै दिन भएको घटनाको छानबिन गरी घटनामा दोषी देखिएकाहरूलाई कारवाहीको सिफारिस सहितको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो। आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, संचार मन्त्री पृथ्वी सुब्ब गुरुङलाई मानव अधिकारको उल्लङ्घनकर्ताका रूपमा किटान गरिएको छ र उनीहरूलाई नयाँ कानून बनाएर कारवाही गर्न सिफारिस गरेको छ। यस्तै तत्कालीन सुरक्षा निकायका प्रमुखहरूलाई पनि कारवाहीको लागि सिफारिस गरिएको छ। यस्तै आन्दोलनका क्रममा कारागारबाट कैदी बन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रमी लामिछानेको संलग्नता रहेको किटान गर्दै उनलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान गर्न पनि सिफारिस गरिएको छ। जेएनजी आन्दोलनमा जोडिएका भन्दै आयोगले रासोपाका 17 जना सांसद सहित 52 जनालाई अनुसन्धानका लागि सिफारिस गरेको छ। आयोगको प्रतिवेदनमा टिओबी उत्साहकले पहिलो दिनको आन्दोलन हिंसात्मक भएको उल्लेख गरेको छ। टिओबी सहित 2 समूहलाई पनि अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको छ। नेपाल महिला साफ च्याम्पियनसिप 2026 समूह ए विजेता हुँदै फाइनल पुगेको छ। आइतबार भारतको गोवामा भएको खेलमा नेपालले श्रीलङ्कालाई 2-0 पराजित गर्दै सेमी फाइनल पुगेको हो। नेपालका लागि कप्तान रेणुका नगरकोटे र रश्मि कुमारी घिसिङले 1-1 गोल गरे। यसअघि नेपालले भुटानलाई 1-0 हराएको थियो। लगातार दोस्रो जितसँगै नेपाल अङ्क तालिकामा 6 अङ्कसहित शीर्ष स्थानमा रहेको छ। भुटानको 3 अङ्क रहेको छ। बुधबार हुने सेमी फाइनलमा समूह एको विजेता नेपालले समूह बीको उपविजेता बङ्गलादेशसँग खेल्नेछ। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
2: र नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला 7 दिनका समाचारहरू सुनिहाल्नुभयो। थप अध्यावधिक समाचार र यस्तै सामग्रीका लागि हाम्रो वेबसाइटमा जान सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali। र अघि नै कार्यक्रमको शुरूआतमा त्यसै गरेर अब

फेसबुकमा हामीलाई एटएसपिएस नेपालीमा फलो गर्नुहुन्छ भनेदेखि त्यहाँ पनि स्टोरी राखेको थिएँ। तपाईँले आजको कार्यक्रममा चाहिँ विशेष गरेर मेलमिलाप सप्ताहको बारेमा आफ्ना प्रतिक्रिया, विशेष गरी आदिवासी अस्ट्रेलियनहरूलाई, फर्स्ट नेसन्स पिपलहरूलाई चाहिँ तपाईँले त्यो समुदायको बारेमा जानेको अथवा आफूले बुझेको कुरा हामीसँग पनि बाँड्नुहोस् है भनेका थियौँ। र अब त्यसको लागि चाहिँ एसएमएस गर्ने नम्बर रहेको छ 0439799767। नम्बर फेरि एकपटक 0439799767 0439799767। र आजको कार्यक्रममा पढ्न भ्याएनौँ भनेदेखि पनि हामी अर्को कार्यक्रममा पक्कै पनि तपाईँहरूका प्रतिक्रिया विचारहरूलाई पढेर सुनाउनेछौँ, अन्य श्रोताहरूसँग पनि साझा गर्नेछौँ। त्यसै गरेर हामीसँग अन्य समयमा हाम्रा सामाजिक सोसियल मिडिया ह्यान्डलहरू भनौँ न होइन, त्यहाँ पनि जोडिन सकिहाल्नुहुन्छ एटएसपिएस नेपाली भनेर। तपाईँले फेसबुकमा, इन्स्टामा, त्यसै गरेर एक्समा खोज्नुभयो भने हामीलाई पाउन सक्नुहुन्छ। अब भने अघि समाचारमा सुने चाहिँ बालेन शाहको चाहिँ संसदमा उपस्थिति अलिकति अप्रत्याशित भए पनि अब उनको स्वरमा रहेको गीत चाहिँ तपाईँहरू सामु राख्दैछु भनेर अनाउन्सै गरेँ है। त गीतको बोल्छ आम नेपाली बुवा, चलचित्र झरीपछिको इन्द्रायणीबाट, तर कोरसमा गाइने मन्दिरमा जान्छौ यात्रीको ओरिजिनल गायक चाहिँ रबिन शर्मा हुन्। र अब चाहिँ गीत सुन्नतर्फ नै लागौं।

0: Every floor looked the same.
1: Boat U is on a boat covered by Geico. And with Geico's 24/7 claim support from boat insurance specialists, he can spend more time getting lost on the water.
0: Man, getting lost out here is the best.
1: And with Geico, Boat U can add 24/7 access to towing, too.
0: To clarify, though, I'm only figuratively lost, in case you were worried.
1: It feels good to be Boat U. It feels good to Geico.
2: आफ्नो मोबाइलमा गजबका सामग्रीहरू सुन्नुहोस् त्यो पनि निशुल्क sps.com.au/nepali जानुहोस् वा अहिले SPS अडियो एप डाउनलोड गर्नुहोस्
3: Sigue conectado ante lo inesperado con Invincible Wi-Fi de Spectrum. Invincible Wi-Fi te mantiene conectado con internet con fibra óptica, red 5G automática y batería de respaldo de 8 horas para que nada te detenga. Trabaja, haz streaming, sigue conectado con amigos y familia, pase lo que pase. Nada te detiene con Invincible Wi-Fi de Spectrum. Aplican restricciones, servicio no disponible en todas las áreas.
4: र यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र अब भने धेरै ढिला नगरिकन स्वयंसेवाका बारेमा कुरा गरौँ तपाईँलाई स्वयंसेवा कार्यक्रमहरूमा सहभागी हुन कत्तिको मन लाग्छ यदि लाग्छ भने अब प्रस्तुत गर्न गइरहेको कुराकानी तपाईँहरूका लागि काम लाग्ने हुन सक्छ विशेष गरी जनावर संरक्षणको क्षेत्रमा लगाव छ भने हो हामीले सिडनीको टरङ्गा चिडियाखानामा रहेको स्वयंसेवा कार्यक्रमबारे चर्चा गर्दैछौं सिडनी स्थित चिडियाखानामा करिब 500 संख्यामा र वेस्टर्न प्लेन्स डब्बोमा 100 भन्दा केही कम स्वयंसेवकहरू संलग्न छन् चिडियाखानामा भोलिन्टियर प्रोग्राम लिड रहेकी ड्यानी अल्टीबाट स्वयंसेवामा सहभागी हुने कसरी साथै त्यहाँ स्वयंसेवाको महत्व कस्तो छ त भन्ने बारे सुन्नेछौं सुरुमा यो वर्षलाई नै स्वयंसेवा वर्षको रूपमा राष्ट्रसंघले घोषणा गर्दा यसको महत्व बारे उनको भनाई सुनौं
5: Volunteer Week is a really special week here at Taronga, and it's also International Volunteer Year this year as well. 2026 was declared International Volunteer Year by the United Nations. We just really want to say thank you to everybody. Our volunteers come from every walk of life. We have volunteers aged from 18 all the way up to, I think our oldest volunteer is 94. And they do everything across the zoo. So they are zookeeping, they are helping our guests, they are working in our finance department, they work in every area of the zoo. Their contributions really do support us to just get that extra bit done, and their contributions just are so valuable to our vision and mission. We couldn't do what we do without our volunteers.
4: यदि कसैलाई यो कार्यक्रममा सहभागी हुन मन लागेमा के गर्न सकिन्छ त फेरि पनि अल्टी
5: So if anyone is interested in volunteering with Taronga Zoo Sydney or Taronga Western Plains Zoo in Dubbo, if you jump on our website, we've got a page dedicated to volunteering. You can see all of the information about how to apply. We've got an expression of interest form. You fill that in and we will email you whenever we launch recruitment. And we recruit throughout the year. So we recruit for lots of different roles at different points of the year.
4: अनि स्वयंसेवकहरूले चिडियाखानामा नै कर्मचारीका रूपमा काम गर्न पाउने सम्भावना कतिको हुन्छ त
5: So volunteers transitioning over to staff we actually have one quite a few stood in this plaza at the moment many people transition from volunteering to staff some people come and volunteer at Taronga because they want to get into the industry even if it's a zookeeping or in tourism and some people come because it's their me day so you know one day a week where they get to come and do something really really fun but those people who do want to get jobs they do have a chance of doing that obviously there's no guarantees there are a lot very limited number of jobs in zoos but I would say at least 40% of our employees at some point volunteered at Taronga so nearly half of our employees would have come from volunteering in some capacity especially in the animal care divisions
4: सबैभन्दा लामो समय स्वयंसेवा गर्नेले कति वर्षसम्म गरेका होलान् अनुमान गर्नुहोस् त उत्तर चाहिँ अल्टीले नै दिएकी छिन्
5: So our volunteers tend to stick around. Our longest serving volunteer, we actually celebrated her 50 years of service last year. There's two volunteers, Margaret Hawkins and Gloria Bradley, fabulous ladies, both of them. And yeah, we celebrated their 50th anniversary at volunteering with Taronga at Volunteer Week last year.
4: र संयुक्त राष्ट्र संघको महासभाले सन् 2026लाई दिगो विकासका लागि स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा घोषणा गरेको सन्दर्भमा सिडनीको टरङ्गा जूमा भोलुन्टियर गर्नेहरूबारे सुन्यौं। यो कुराकानी लगायत एसपीएस नेपालीका पोडकास्टहरू तपाईँले हाम्रो वेबसाइट sps.com.au/नेपालीमा वा मोबाइलमा निशुल्क डाउनलोड गर्न सकिने एसपीएस अडियो एप मार्फत सुन्न सक्नुहुन्छ। र जानकारी फेरि पनि के गराउन चाहन्छौं भने यो कुराकानीमा व्यक्त भएका विचारहरू वक्ता स्वयंका हुन्, त्यसमा एसपीएस नेपालीको अथवा एसपीएसको समर्थन वा विरोध रहेको छैन। अब भने पालो फेरि पनि गीत सुन्ने, अघिल्ला गीतहरूमा बाबुको कुरा विशेष गरेर भएको थियो होइन, त्यसैले अब चाहिँ माया प्रेमको कुरा गर्दै कार्यक्रमबाट बिदा लिँदैछु। सुबानी मोक्तानको स्वरमा मिठो बोलको यो गीत सँगै जुनसुकै समयमा हाम्रो भेट वेबसाइट sps.com.au/नेपालीमा साथै एसपीएस अडियो एप र सोसल मिडियामा फेसबुक एक्स र इन्स्टामा @sps नेपालीमा हुने नै छ। त्यसैले कार्यक्रमबाट भने म सुनिता पोखरेललाई बिदा दिनुहोस्। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। हस्त, नमस्ते।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा अध्ययन विधा दुरूपयोग गर्ने त्रिविका प्राध्यापकहरूबाट 10 करोड भन्दा बढी रकम फिर्ता, छानबिन समितिका संयोजक भन्छन्।
1: सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस्, अरबौं पैसाहरू उठ्ने सम्भावना छ।
0: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग, पार्टीको एजेन्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप।
2: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, विचार मिल्नेहरूसित सरसल्लाह भइरहेका छन् र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ।
0: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए। नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए। युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढाउने प्रयास गर्ने भनिएको छ। एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढाउन खोजेको आरोप लगाए।

0: भएका छन्। मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू सेयर गरेका छन्। उनले प्रहरी विरुद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने, मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ। हामी तर्कसङ्गत र सहिष्णु मानिसहरू हौं। प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्त्याएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाडी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड रुपियाँ असुल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्लेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्लेलाई टेलिफोन सम्पर्क गरी सुरुमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
2: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विदा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विदा दिन्छौँ, तलब सहित दिन्छौँ। र हामीले के एक्सपेक्ट गर्छौँ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्वताहरू हाम्रो क्लासरुममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसो नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्न पर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
1: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
2: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामीले सबै जनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौँ पैसाहरू उठ्ने सम्भावना छ यसमा।
1: काफ्लेजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरुपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँ?

0: हजुरले
1: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भन्ने हामीले सुझाव दिएका छौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्रिवेणीले बिहोर्नु पर्दैन।
0: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन।
1: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो, एउटा त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
0: अन्त्यमा काफ्रेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
1: तिनवटा जस्तो लाग्छ, एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ, एउटा प्रागिक क्षति बेहोरिराखेका छौँ। अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ, तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विदा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा पनि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ त्यसलाई कार्यान्वयन गरेर जानु हो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौँ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्ले। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। एउटा प्रसङ्ग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी सञ्चालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनस्थापनाको एजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृङ्खला नौलो भने होइन। एक रिपोर्ट। आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
2: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, एउटा दोहोरो रूपले उभिने र एजेन्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ, त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
0: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको, राजसंस्था पुनस्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेन्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेन्डा बोकेको, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङ्गदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
3: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौँ त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
0: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङ्गदेनको भनाइलाई अस्वीकार गरेनन् तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
2: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे होइन, त्यो मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ मेरो छैन।
0: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङ्गदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
3: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
0: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
2: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक

0: अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
1: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 जना मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्ला समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका सञ्चार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृङ्खलाबद्ध लडाईँ गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 किलोमिटर पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।